चन्द्रदीप वाइवाको आवाजमा यो लोक प्रस्तुतिपछि श्रोता कार्यक्रमको यो अघिल्लो प्रस्तुति रहेको छ आधुनिक गीत साँधी ढटालको शर्मा स्वीकार्नुहोस्।

0: गाउँहरूमा जहाँ बीएसएनएल एक मात्र भरपर्दो विकल्प हो मानिसहरूले निश्चित रूपमा सदस्यता लिनुपर्छ। डाक्टर पेमासानीले सबैभन्दा प्रभावकारी परिणामहरूमध्ये एक दुर्गम र आदिवासी क्षेत्रहरूमा भएको कुरा प्रकाश पारे। प्राविधिक व्यावसायिक चुनौतीहरू, कठिन भूभाग वा वामपन्थी अतिवादको कारण लगभग 35,000 गाउँहरूमा पहिले उचित जडानको अभाव थियो। प्रधानमन्त्री मोदीको दृष्टिकोण भनेको जतिसुकै टाढा भए पनि हरेक गाउँलाई जोड्ने हो। बीएसएनएलले हरेक हप्ता प्रगतिको अनुगमन गर्छ। यसले यी गाउँहरूलाई समेटेर लगभग 25,000 टावरहरू स्थापना गरिसकेको छ र थप 10,000 टावरहरू प्रगतिमा छन्। उहाँले राष्ट्रिय सुरक्षा र सामाजिक स्थिरतामा कनेक्टिभिटीले प्रत्यक्ष योगदान पुर्याएको कुरामा प्रकाश पार्नुभयो। उहाँले उल्लेख गर्नुभयो कि छत्तिसगढको नारायणपुर जस्ता क्षेत्रहरूमा बीएसएनएलका टावरहरूले मानिसहरूलाई पुलिस र अधिकारीहरूसँग द्रुत रूपमा सम्पर्क गर्न सक्षम बनाएको छ। यो सशक्तिकरणले वामपन्थी अतिवादलाई कम गर्न मद्दत गरिरहेको छ। एक पटक कनेक्टिभिटी यी क्षेत्रहरूमा पुगेपछि विकास हुन्छ र अतिवाद हराउँछ। डाक्टर पेमासानीले भन्नुभयो बीएसएनएलको प्रयासहरूलाई पूरक बनाउने महत्वाकांक्षी भारत नेट परियोजना हो। बीएसएनएलले प्रत्येक ग्राम पञ्चायतलाई उच्च गतिको फाइबर प्रदान गर्न लगभग 1,40,000 करोड लगानी गरिरहेको छ। भारत नेट 1 र 2 का कमजोरीहरूबाट सिक्दै यसले समस्याहरूको समाधान गरेको छ र पूर्ण उत्तरदायित्वको साथ कार्यान्वयन गरिरहेको छ। हाल केवल 15 लाख ग्रामीण घर परिवारहरू जडान भएका छन्। बीएसएनएलको लक्ष्य पहिलो चरणमा 1.5 करोड घर परिवार हो। डाक्टर पेमासानीले जोड दिनुभयो संचार पूर्वाधार 2047 सम्ममा प्रधानमन्त्री मोदीको विकसित भारतको दृष्टिकोणको केन्द्रबिन्दु हो।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজে এবং একই সাথে নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। স্টুডিওর ঘড়িতে সময় এখন 3:52। আজ শুক্রবার। সাপ্তাহিক জরুরি কারিগরি রক্ষণাবেক্ষণের জন্য 711 কিলোহার্টজের ট্রান্সমিটার বন্ধ রাখা হবে বেলা 3 থেকে বিকেল 5 পর্যন্ত। পরবর্তী অনুষ্ঠান প্রচারিত হবে শুধুমাত্র 101.4 মেগাহার্টজ প্রচার তরঙ্গে।

0: यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। पीएम सूर्य घर योजनाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस अन्तर्गत 40 लाख घरहरूको छतमा सोलर प्यानल लगाइएको छ। गृहमन्त्री अमित शाहले कृत्रिम जनसांख्यिकीय परिवर्तन सम्बन्धी उच्चस्तरीय समितिले यस मुद्दालाई समाधान गर्न कानूनको आवश्यकताको मूल्यांकन गर्ने बताउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, दार्जीलिङ पहाड़मा अमृत योजनामा भएको धाँधली अनि जीटीएमा भएको अनियमितताको जाँच राज्य सरकारले गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पश्चिम बंगालमा आगामी 1 अगस्तदेखि जनगणनाको कार्य शुरू हुने घोषणा गर्नुभएको छ र आज विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ऐतिहासिक दिन र सोही कीर्तिमान रज्ने पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको जयन्ती हो। अब समाचार विस्तारमा। भारतले स्वच्छ ऊर्जाको क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। केन्द्रीय नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रहलाद जोशीले सोशियल मीडिया पोस्टमा पीएम सूर्य घर योजना अन्तर्गत हालसम्म 40 लाख घरहरूको छतमा सौर्य प्यानल जडान गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, यो योजना केवल नवीकरणीय ऊर्जा पहल मात्र होइन, तर यसले नागरिकहरूलाई बिजुली उपभोक्ताबाट बिजुली उत्पादकमा रूपान्तरण गरिरहेको छ। यो योजनाले परिवारहरूलाई बिजुलीको खर्चमा कमी ल्याउन, सरकारी सब्सिडीको लाभ उठाउन र शून्य बिजुली बिलतर्फ अघि बढ्न मदत गरिरहेको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, अवैध घुसपैठ र अन्य अस्वाभाविक कारणहरूले गर्दा हुने कृत्रिम जनसांख्यिकीय परिवर्तनहरूको जाँचका लागि गठित उच्चस्तरीय समितिले यस मुद्दाको समाधान गर्न कानूनको आवश्यकताको मूल्याङ्कन गर्नेछ। गान्धीनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्री शाहले भन्नुभयो, सर्वोच्च न्यायालयका सेवानिवृत्त न्यायाधीश प्रकाश प्रभाकर नावलेकरको अध्यक्षतामा रहेको समितिले 1 वर्षमा आफ्नो रिपोर्ट सुम्पिनेछ। उहाँले भन्नुभयो, केन्द्र सरकार प्रत्येक घुसपैठीको पहिचान गर्न र उनीहरूलाई देशबाट निकाल्न प्रतिबद्ध छ। गृहमन्त्रीले पश्चिम बंगालमा बंगलादेशी घुसपैठलाई लिएर तृणमूल कंग्रेस सरकारको आलोचना गर्दै भन्नुभयो, विधानसभा चुनावपछि स्थिति परिवर्तन भएको छ। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारीको सराहना गर्दै सीमामा बार लगाउनका लागि 7 दिनमा 600 हेक्टेयर जमीन बीएसएफलाई हस्तान्तरण गरिएको बताउनुभयो।
1: बंगाल सरकार ने डिटेंशन सेंटर बनाए हैं, मगर हम सब लोग चाहते हैं कि जो घुसपैठ कर अवैध तरीके से आए हैं वो अपने आप जहां से आए हैं वहां वापिस चले जाए। अगर वो अपने आप चले जाते हैं तो बंगाल सरकार भी उन पर कोई केस नहीं करेगी, जाने के लिए उनकी सहायता भी करेगी।
0: दार्जीलिङ पहाड़मा अमृत योजनामा भएको धाँधली अनि जीटीएमा भएको अनियमितताको जाँच राज्य सरकारले गराउनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नवन्नामा दार्जीलिङका सांसद राजु विष्ट तथा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङ र महासचिव रोशन गिरीसितको बैठकपछि पत्रकारहरूलाई सम्बोधित गर्दै सो कुराहरू भन्नुभयो। अधिक जानकारी हाम्रा संवाददाताबाट।
2: मुख्यमन्त्रीले मिरिक, खरसाङ र कालेबुङ नगरपालिकामा भएका अनियमितताहरूको जाँच गरिने बताउनुभयो। यसका लागि राज्यका सम्बन्धित नगरपालिका सचिव र गृह सचिवले चाँडै दार्जिलिङको भ्रमण गर्ने पनि बताउनुभयो। उहाँले सम्बन्धित एसडिओहरूले चुनाव नभइन्जेल यी नगरपालिकाहरूको प्रशासकको रूपमा काम थालेको बताउनुभयो। उहाँले दार्जिलिङ पहाड़का बन्द 10 चिया बगानहरूलाई खोलाउने तथा त्यहाँका श्रमिकहरूको हित रक्षा गरिने पनि बताउनुभयो। उहाँले तराई, डुवर्स र दार्जिलिङ पहाड़का चिया श्रमिकहरूले न्याय पाउने पनि बताउनुभयो। उहाँले कालेबुङमा एउटा मेडिकल खोलिए र यसका लागि कालेबुङ जिल्ला शासकलाई स्थानीय विधायक र सांसदसित परामर्श गरी जग्गा चिन्हित गर्ने निर्देश दिएको समेत बताउनुभयो। उहाँले भन्नुभयो, पहाडमा भएको धाँधलीको जाँचको निम्ति गठित गरिने समितिले एक हप्ता भित्र उहाँलाई रिपोर्ट बुझाउनु पर्नेछ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मिडिया ह्यान्डल एक्स एट एआईआर न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। पश्चिम बंगालमा आगामी 1 अगस्तदेखि जनगणनाको कार्य शुरू हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालय नवान्नामा आयोजित पत्रकार सम्मेलनमा यसको घोषणा गर्नुभयो। उहाँले जनगणनाको प्रक्रिया अगस्त 2026बाट शुरू भएर फरवरी 2027सम्म जारी रहने बताउनुभयो। मुख्यमन्त्रीले जनगणना कार्यक्रम सक्रिय रूपमा सहयोग गर्न राज्यका सबै नागरिकहरूलाई अपील गर्दै यो प्रक्रिया देश र राज्य दुवैको लागि धेरै महत्वपूर्ण रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, पश्चिम बंगालको जनसंख्यकीय स्थितिले विशेष महत्व राख्दछ किनभने राज्यले लगभग 600 किलोमिटर लामो सीमा बंगलादेशसित साझा गर्दछ। पश्चिम बंगालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा घुसपैठ र यसको परिमाण स्वरूप हुने जनसांख्यिकीय परिवर्तनप्रति चिन्ता व्यक्त गर्नुभएको छ। राज्य सचिवालय नवान्नामा प्रमुख जनगणना अधिकारीहरूको सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, विगतको सरकारले घुसपैठको मुद्दामा कार्यवाही गर्न विफल भएको छ। उहाँले केन्द्रबाट समयमै पत्र प्राप्त गरे पनि विगतको तृणमूल कंग्रेस सरकारले जनगणनाको काम शुरू नगरेको बताउनुभयो। मुख्यमन्त्रीले यो जनसांख्यिकीय परिवर्तनलाई सीमामा अपर्याप्त बार लगाउनुको कारण हो भन्नुभयो र यसले गर्दा सीमावर्ती जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। उहाँले यो पनि जानकारी दिनुभयो कि वर्तमान राज्य सरकारले भारत बंगलादेश सीमामा बार लगाउन सीमा सुरक्षा बल बीएसएफलाई जमीन हस्तान्तरण गर्ने प्रक्रिया पहिले नै शुरू गरिसकेको छ। सुन्नुहोस् एक रिपोर्ट।
3: पश्चिम बंगालमा जनगणना सञ्चालन निदेशक डाक्टर रोशनी कमलले मीडियालाई बताउनुभयो, यो पहिलो पटक जनगणना डिजिटल रूपमा सञ्चालन हुनेछ जसले नागरिकहरूलाई सेल्फ इन्युमरेशन अर्थात स्वगणना प्रक्रिया मार्फत भाग लिन सक्नेछन्। पश्चिम बंगालमा स्वगणना 1 अगस्तदेखि 15 अगस्त 2026सम्म चल्नेछ। त्यसपछि घरहरूको सूची बनाउने काम पूर्ण राज्यमा 16 अगस्त 2026देखि 14 सेप्टेम्बर 2026सम्म गरिनेछ। यस चरणमा जनगणना कर्मचारीहरूले एक तय प्रश्नवालीको प्रयोग गरेर जानकारी संकलन गर्नेछन् जसमा 33 निर्धारित प्रश्नहरू हुनेछन्। जनगणना सञ्चालनका लागि सातै दिन 24 घण्टा राष्ट्रिय हेल्पलाइन नम्बर 1855 शुरू गरिएको छ। पश्चिम बंगालसित सम्बन्धित प्रश्नहरूको लागि मानिसहरूले जनगणना कार्य निदेशालयसित 0332335953 सम्पर्क गर्न सक्छन्। जनगणना सम्बन्धी जानकारी प्रदान गर्न राज्यको लागि एक समर्पित वेबसाइट पनि शुरू गरिएको छ।
0: पश्चिम बंगालमा असम मोडलको आधारमा शिक्षा व्यवस्थामा सुधार, अवैध मदरसाहरूको जाँच र अवैध रूपमा कब्जा गरिएको भूमिमा बनेका मदरसाहरू विरूद्ध कड़ा प्रशासनिक कार्यवाहीको माग गर्दै बंगीय हिन्दू महामञ्च उत्तर बंगाल शाखाले आवाज उठाएको छ। आज संगठनका प्रतिनिधिहरूले मुख्यमन्त्रीको नाममा सिलगढ़ीका उपविभागीय अधिकारी एसडीओलाई एक ज्ञापन सुम्पिएका छन्। ज्ञापन पत्रमा राज्यको शिक्षा व्यवस्थामा पारदर्शिता ल्याउन सबै शैक्षिक संस्थाहरूको वैधताको जाँच गर्न र नियम उल्लंघन गर्नेहरूमाथि कड़ा कार्यवाहीको माग गरिएको छ। पश्चिम बंगाल सरकारले बंगलादेशी घुसपैठी वा रोहिंग्या रहेको सन्देहमा पक्रा परेकाहरूलाई राख्न राज्यका विभिन्न स्थानहरूमा होल्डिङ सेन्टर स्थापना गरेको छ। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
4: राज्य प्रशासनले यी सेन्टरहरूको संख्या अनि त्यहाँ राखिएका व्यक्तिहरूको विस्तृत जानकारी सार्वजनिक गरेको छ। हालसम्म राज्यमा कुल 11 स्थानमा होल्डिङ सेन्टर बनाएको छ। यसमध्ये केही सिभिल पुलिस जिल्ला स्तरमा अनि केही प्रशासनिक जिल्ला स्तरमा सञ्चालन भइरहेको छ। वर्तमानमा बारुईपुर, सुन्दरवन, बसिरहाट, बनगाउँ, बारासत, मुर्शिदाबाद, जंगीपुर अनि कृष्णनगर जिल्लामा होल्डिङ बनाएको छ। यसका साथै मालदा, कुचबिहार अनि दक्षिण दिनाजपुर जिल्लामा पनि होल्डिङ सेन्टरहरू बनाएका छन्। सबैभन्दा बढी होल्डिङ सेन्टरहरू बसिरहाट जिल्लामा स्थापना गरेको छ, जहाँ कुल 3 शिविरहरू सञ्चालन भइरहेका छन्। बंगलादेशी वा रोहिंग्या भएको आशंकामा पक्राउ परेकाहरूको संख्या पनि यस क्षेत्रमा सबैभन्दा अधिक रहेको अधिकारीहरूले बताएका छन्। बाँकी सबै जिल्लामा एक एक सेन्टर स्थापना गरेको छ। देवेन थापा, आकाशवाणी समाचार।
0: दार्जिलिङका सांसद राजु बिष्टले आज भारतीय जनता पार्टीका राज्य अध्यक्ष समीक भट्टाचार्यसित भेटवार्ता गर्नुभएको छ। भेटवार्ताको क्रममा उहाँले उत्तर बंगालका विभिन्न क्षेत्रको वर्तमान स्थितिबारे जानकारी गराउँदै संगठनसित सम्बन्धित विषयमा विस्तृत छलफल भएको बताउनुभयो। सांसद बिष्टले समीक भट्टाचार्यको नेतृत्वमा पार्टीले 2026 पश्चिम बंगाल विधानसभा निर्वाचनमा ऐतिहासिक विजय प्राप्त गरेको बताउनुभयो। उहाँले श्री भट्टाचार्यको कुशल संगठनात्मक क्षमता, जनस्तरसम्मको पहुँच तथा जिल्ला र बहु तहसम्मको प्रभावकारी समन्वयले राज्यभरि पार्टीको आधार बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। यो समाचार न्यूज अन एआईआर मोबाइल एप र युट्युबमा @AIR कर्षक मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ।
5: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
6: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
7: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: आज विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ऐतिहासिक दिन र सोही कीर्तिमान रच्ने भारतका गौरव प्रसिद्ध पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको जयन्ती पनि हो। 29 मई 1914 जन्मिनुभएका र आफ्नो जीवनको लामो समय दार्जीलिङमा बिताउनुभएका तेन्जिङ नोर्गेले 1953 आजकै दिन सर एडमन्ड हिलेरीका साथ सगरमाथाको सफल आरोहण गरी विश्वभरि भारत को नाम उच्च राख्नु भएको थियो। उहाँको यो कीर्तिमानले भारतीय पर्वतारोहणको इतिहासलाई सधैँको लागि बदलिदियो। स्मरण गराइन्छ, दार्जीलिङको हिमालयन माउन्टेनियरिङ इन्स्टिट्यूट HMI मार्फत उहाँले भारतमा पर्वतारोहणको जग बसाल्नु भएको थियो। दार्जीलिङका सांसद राजु बिष्टले पद्मविभूषण तेन्जिङ नोर्गे शेर्पाको जयन्तीको अवसरमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सांसद बिष्टले सामाजिक सञ्जाल मार्फत एक पोस्टमा तेन्जिङ नोर्गेलाई साहस, दृढ संकल्प र अदम्य इच्छा शक्तिको प्रतीकको रूपमा उल्लेख गर्नुभयो। श्री बिष्टले तेन्जिङ नोर्गेले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण मार्फत हिमाली क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको बताउनुभयो। उहाँले तेन्जिङ नोर्गेको जीवन संघर्ष, समर्पण र उपलब्धिले आज पनि लाखौं युवाहरूलाई प्रेरणा प्रदान गरिरहेको उल्लेख गर्नुभएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापाले पनि उहाँको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री थापाले तेन्जिङ नोर्गेलाई दार्जीलिङ पहाड़को भूमिपुत्र तथा वैश्विक लेजेण्ड भनेर वर्णन गर्नुभएको छ। दार्जीलिङ हिमालयन रेलवे DHRले चाँडै नै घुम र दार्जीलिङ बीच विद्यार्थीहरूका लागि नयाँ रेल सेवा शुरू गर्नेछ, जसले गर्दा दार्जीलिङले हालै पर्यटन मौसममा भोगिरहेको ठूलो ट्राफिक जामबाट बच्नमा मदत गर्नेछ। DHRका निदेशक ऋषभ चौधरीले यस आशयको जानकारी दिनुहुँदै अर्को सातादेखि विशेष विद्यार्थीहरूको निम्ति रेल सञ्चालन गर्ने योजना रहेको बताउनु भएको छ। यो रेल बिहान र साँझ स्कूलको समयसित मिल्ने गरी चल्ने बताइएको छ। गोरामुमो कालेबुङ ब्लक 2 कमिटी अन्तर्गत 29 समिष्टिमा सांगठनिक सभा सम्पन्न भयो। यसको जानकारी कमिटी अध्यक्ष मणिकुमार खवासले दिनुभएको छ। सांगठनिक सभामा गोरामुमोमा जोडिने नयाँ सदस्यहरू साथै अचल रहेर बसेका सदस्यहरूलाई प्रतिनिधिवर्गद्वारा स्वागत गरियो। मणिकुमार खवासले सभालाई सम्बोधन गर्दै भन्नुभयो, केन्द्रीय गृहमन्त्री अमित शाहले गोर्खाहरूको निम्ति संवैधानिक प्रावधान अन्तर्गत गोर्खाहरूलाई न्याय दिने घोषणा गर्नुभएको छ भन्दै अब गोरामुमो अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति सबै अघि आउनुपर्छ भन्नुभयो। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। पीएम सूर्य घर योजनाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस अन्तर्गत 40,00,000 घरहरूको छतमा सोलर प्यानल लगाइएको छ। गृहमन्त्री अमित शाहले कृत्रिम जनसांख्यिकीय परिवर्तन सम्बन्धी उच्च स्तरीय समितिले यस मुद्दालाई समाधान गर्न कानूनको आवश्यकताको मूल्याङ्कन गर्ने बताउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, दार्जीलिङ पहाड़मा अमृत योजनामा भएको धाँधली अनि जीटीएमा भएको अनियमितता को जाँच राज्य सरकारले गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पश्चिम बंगालमा आगामी 1 अगस्तदेखि जनगणनाको कार्य शुरू हुने घोषणा गर्नुभएको छ र आज विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ऐतिहासिक दिन र सोही कीर्तिमान रजनी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको जयन्ती हो। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
8: आकाशवाणी सिलीगुड़ी एखन शुनबेन हिंदी छायाछबिर गान। ए अनुष्ठानेर प्रथम गानटी शुनबेन अरिजित सिंह एवं मिठुनेर कण्ठे, छायाछबि गदर 2।

0: सुरुमा यस बुलेटिनका प्रमुख समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रको जनसांख्यिकी जोगाउनका लागि हाम्रा सीमाहरूलाई सुरक्षित राख्नु र अवैध आप्रवासनलाई निर्मूल पार्नु अत्यावश्यक रहेको बताउनुभयो। नीट पुनः परीक्षाको प्रक्रिया कुनै पनि त्रुटि बिना उचित र व्यवस्थित रूपमा सञ्चालन गरिने केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको आश्वासन। सरकारले देशमा पेट्रोल डिजल र एलपीजीको पर्याप्त भण्डार रहेको र सबै तेल प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेको जानकारी। र केन्द्रीय पञ्चायतीराज राज्य मन्त्री प्रोफेसर एसपी सिंह बघेलले सन् 2047 सम्ममा भारतलाई महाशक्ति र विश्वकै अग्रणी अर्थतन्त्र बनाउने अभियानमा तृणमूल स्तरका प्रत्येक व्यक्तिलाई सशक्तिकरण गर्नुपर्नेमा जोर। अब समाचार विस्तारमा। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रको जनसांख्यिकी जोगाउनका लागि हाम्रा सीमाहरूलाई सुरक्षित राख्नु र अवैध आप्रवासनलाई निर्मूल पार्नु अत्यावश्यक रहेको बताउनु भएको छ। गुजरातको भुजमा आज भारत पाकिस्तान सीमा क्षेत्रमा रणनीतिक रूपमा महत्वपूर्ण मानिएका G7 र G13 सीमा चौकीहरूको उद्घाटन गरेपछि उहाँले सुरक्षाकर्मी र जनसमुदायलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। मन्त्री शाहले केन्द्र सरकारले एउटा अभेद्य सुरक्षित सुरक्षा प्रणाली स्थापना गर्नका लागि ड्रोन, रडार र तारबार लगायतका अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिरहेको उल्लेख गर्नुभयो। गृहमन्त्रीले सीमा व्यवस्थापनमा एउटा ठूलो संरचनात्मक परिवर्तनको घोषणा गर्दै नयाँ चतुर्भुज सुरक्षा ग्रिड लागू गरिएको जानकारी दिनुभयो। परम्परागत सीमा सुरक्षाभन्दा अघि बढ़ेर यस मोडलले सीमा सुरक्षा बलका साथसाथै नागरिक प्रशासन, स्थानीय प्रहरी र सेनालाई समेत सक्रिय रूपमा एकीकृत गर्दै पूर्ण क्षेत्रीय सुरक्षाको अवधारणा अघि सारेको उहाँले थप्नुभयो। श्री शाहले विगत 6 दशकदेखि देशको सुरक्षाको पहिलो पंक्तिका रूपमा उत्कृष्ट सेवा प्रदान गरेकोमा सीमा सुरक्षा बलको प्रशंसा गर्दै मातृभूमिका लागि सर्वोच्च बलिदान दिने 2000 भन्दा बढ़ी सुरक्षाकर्मीहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्नुभयो। मन्त्री धर्मेन्द्र प्रधानले परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना अत्यन्तै दुर्भाग्यपूर्ण रहेको बताउनु भएको छ। डीडी न्यूजसँगको एउटा विशेष अन्तर्वार्तामा श्री प्रधानले पुनः परीक्षाको प्रक्रिया कुनै पनि त्रुटि बिना उचित र व्यवस्थित रूपमा सञ्चालन गरिने आश्वासन दिनुभयो। उहाँले यस कार्यलाई सुचारू रूपमा सम्पन्न गर्नका लागि सबैको सहयोगको अपील पनि गर्नुभयो। परीक्षा प्रक्रियालाई लिएर बढ़दै गएको चिन्ताका बीच मन्त्रीले त्रुटिरहित परीक्षा सञ्चालनका लागि सम्भव भएका सबै प्रयास भइरहेका बताउनुभयो। परीक्षा प्रक्रियामा भविष्यमा हुने कुनै पनि किसिमको कमजोरी वा उल्लंघनलाई रोक्नका लागि चालिएका ठोस कदमबारे बोल्दै श्री प्रधानले केन्द्रीय अनुसन्धान ब्यूरोले यस मामिलालाई तार्किक निष्कर्षमा पुर्याउने र दोषीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिने कुरा सरकारले सुनिश्चित गरिरहेको बताउनुभयो।
1: छात्रों को आश्वस्त करना चाहते हैं कि जो गलती हुई है हमारी ट्रस्ट को ब्रिज किया गया है। जो रक्षक था वही भक्षक हुआ। जो शिक्षक को हमने जिम्मेवारी दिया था क्वेश्चन बनाने के लिए उन्होंने ही कॉम्प्रोमाइज हुआ है। उन्हीं के कारण ये अव्यवस्था शुरू हुई है। हमने कठोर निर्णय किया कि हमने एक भी सही विद्यार्थी के हक को परीक्षा माफियाओं के हाथ में सौंपना नहीं चाहते थे। उनके षड्यंत्र की शिकार नहीं होना चाहते थे। हम बच्चों की मानसिक स्थिति को सम्मान करते हैं, उनको संभालना चाहते हैं और हमको एक एरर फ्री एग्जामिनेशन देने का पूरा हमारी प्रयास है।
0: सर्वोच्च अदालतले आज नीट प्रश्नपत्र बाहिरिएको मामिलामा देखा परेका कमजोरीहरूको जवाबदेहिता तय हुनुपर्नेमा जोड़ दिएको छ। न्यायाधीश पीएस नरसिम्हा र आलोक आराध्य सम्मिलित इजलासले यस मामिलामा परेका विभिन्न निवेदनहरूको सुनवाई गरिरहेको थियो। ती निवेदनहरूमध्ये एउटा निवेदनमा चिकित्सा क्षेत्रको प्रवेश परीक्षा सञ्चालन गर्नका लागि राष्ट्रिय परीक्षा एजेन्सी एनटीएलाई प्रतिस्थापन गरी वा यसको पुनर्संरचना गरेर एक बलियो र स्वायत्त निकाय गठन गर्न निर्देशन दिन माग गरिएको थियो। इजलासले केन्द्र सरकारलाई यस सम्बन्धमा शपथ पत्र दर्ता गर्न आदेश दिँदै मामिलाको सुनवाई जुलाईको दोस्रो हप्ताका लागि तोकेको छ। सरकारले देशमा पेट्रोल डिजल र एलपीजीको पर्याप्त भण्डार रहेको र सबै तेल प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेका बताएको छ। नयाँ दिल्लीमा आयोजित अन्तर मन्त्रालय संचार माध्यम ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुदाक्षा शर्माले एलपीजीको उत्पादन करिब 92,000 मेट्रिक टन भइरहेको जानकारी दिनुभयो। उहाँले कुनै पनि एलपीजी वितरक कहाँ ग्यासको अभाव भएको रिपोर्ट नआएको समेत स्पष्ट पार्नुभयो। खुद्रा बिक्री केन्द्रहरूका बारेमा बोल्दै 150 जिल्लामा पेट्रोलमा 30% र 156 जिल्लामा डिजेलमा 30% भन्दा बढ़ीको वृद्धि रेकर्ड गरिएको उहाँले बताउनुभयो। सुशील शर्माले सरकारले यस स्थितिको निरन्तर समीक्षा गरिरहेको पनि उल्लेख गर्नुभयो।
2: LPG का production, it also depends on the optimization activity which is taken up within the refinery and that impacts the production and that's why we have slight up and down. One thing. Second is we are also giving the part of the pool for C3, C4 molecules. Third important thing is some of the refineries have come back to operations and other than that we are getting more, you know, LPG because of the optimization from some of the refiners.
0: केन्द्रीय पञ्चायती राज राज्यमन्त्री प्रोफेसर एसपी सिंह बघेलले आज भन्नुभएको छ कि सन् 2047 भारतलाई महाशक्ति र विश्वकै अग्रणी अर्थतन्त्र बनाउने अभियानमा तृणमूल स्तरका प्रत्येक व्यक्तिलाई सशक्तिकरण नगरी हासिल गर्न सकिँदैन। पञ्चायती राज मन्त्रालयद्वारा आज गुवाहाटीमा आयोजित सेवा प्रवाह सम्बन्धी क्षेत्रीय कार्यशाला सेवा से समितिको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्रीले गाउँ तहका नागरिकलाई सशक्त बनाउनु नै राज्य र राष्ट्र दुवैलाई सशक्त बनाउने पूर्व शर्त भएको कुरामा जोड़ दिनुभयो। उहाँले ग्रामीण भारतमा अन्तिम व्यक्तिसम्म सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र जीवनयापनलाई सहज बनाउनका लागि पञ्चायतको नेतृत्वमा रहेका संयन्त्रहरूलाई थप सुदृढ बनाउन आह्वान गर्नुभयो। साझा सेवा केन्द्रको भूमिकामाथि प्रकाश पार्दै जनताको घर दैलोमा शासन पुर्याउन यस्ता केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कार्यशालामा असम सहित आन्ध्र प्रदेश, मध्य प्रदेश, ओडिसा, पंजाब, राजस्थान र तेलंगानाका सहभागीहरूले भाग लिएका थिए। यस अवसरमा सहभागी राज्यहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने ग्राम पञ्चायतहरू र उत्कृष्ट कार्य निष्पादन गर्ने साझा सेवा केन्द्रहरूलाई सम्मानित गरिएको थियो। उद्घाटन सत्रमा असम सरकारका मन्त्री रामेश्वर तेलीको पनि उपस्थिति रहेको थियो। सर्वोच्च अदालतले आज देशभरका सबै उच्च अदालतहरूलाई फैसला सुरक्षित राखेको 3 महिनाभित्र फैसला सुनाउन निर्देशन दिएको छ। सर्वोच्च अदालतले फैसला सुनाउन ढिलाइ हुँदा मुद्दाका पक्षहरूलाई अपूरणीय क्षति पुग्न सक्ने कुरालाई समेत औल्याएको छ। प्रधान न्यायाधीश सूर्यकान्त र न्यायाधीश जोय मल्य बागची सम्मिलित इजलासले व्यक्तिगत स्वतन्त्रताका मामिलाहरूमा द्रुत निर्णय आवश्यक रहेको कुरामा जोड़ दिँदै जमानतका आवेदनहरूमा सोही दिन फैसला सुनाउनु पर्ने र यदि फैसला सुरक्षित राखेको खण्डमा भोलिपल्टै त्यसलाई सुनाएर सम्बन्धित वेबसाइटमा अपलोड गरिसक्नुपर्ने बताएको छ। मेघालयको राज्यसभा सीटका लागि हुने द्वैवार्षिक निर्वाचन आगामी जून 18 तारीकमा सञ्चालन हुने भएको छ। मुख्य निर्वाचन अधिकारी डाक्टर बीडीआर तिवारीले आज राज्यसभाको द्वैवार्षिक निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा यो घोषणा गर्नुभएको हो। वर्तमान राज्यसभा सांसदको कार्यकाल आगामी महिनाको 21 तारीकमा समाप्त हुन गइरहेको छ। 18 जूनको दिन मतदानपछि साँझ 5 बजे पश्चात परिणाम घोषणा गरिनेछ। आईपीएल क्रिकेट अन्तर्गत अहिले साँझ 7:30 बजेदेखि मुल्तानपुरको महाराजा यादवेन्द्र सिंह स्टेडियममा गुजरात टाइटन्स र राजस्थान रोयल्स बीच फाइनलमा प्रवेशका लागि रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार पुनः एकपटक। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रको जनसांख्यिकी जोगाउनका लागि हाम्रा सीमाहरूलाई सुरक्षित राख्नु र अवैध आप्रवासनलाई निर्मूल पार्नु अत्यावश्यक रहेको बताउनुभयो। नीट पुनः परीक्षाको प्रक्रिया कुनै पनि त्रुटि बिना